0: आकाशवाणी से पेश है खबरनामा। आदाब, खबरनामे के साथ मैं जमीर रजवी। सबसे पहले इस वक्त की सुर्खियां। झारखंड सरकार ने 24 दिन तक जारी रहने वाले तलबा एहतजाज के बाद JSSC CGL इम्तिहान को रद्द कर दिया है। झारखंड हुकूमत ने प्राइवेट एजेंसी TDPL के जरिए मुनाकिद कराए गए दीगर तमाम भर्ती इम्तिहान भी मनसूख कर दिए हैं। अमरीकी सदर डोनाल्ड ट्रंप ने भारत के वोटर शनाख्ती कार्ड निज़ाम की तारीफ की है और इसे अमरीका में मजीद सख्त इंतखाबी कवानीन के लिए एक मिसाली नमूना करार दिया है। भारत आज नई दिल्ली में ब्रिक्स वुज़राए माहौलियात के 12वें इजलास की मेजबानी करेगा। भारतीय फौज के सरबराह जनरल धीरज सेठ को नेपाल के सदर रामचंद पौडेल ने काठमांडू में नेपाली फौज के एजाजी जनरल का ओहदा अता किया। भारतीय महकमे मौसमियात ने आज झारखंड में इंतहाई शदीद बारिश का रेड अलर्ट जारी किया है। और नई दिल्ली में BWF बैडमिंटन आलमी चैंपियनशिप में मर्दों के सिंगल्स के पहले राउंड में आयुष शेट्टी ने आलमी नंबर एक और दिफाई चैंपियन शी यू की को शिकस्त दी। अब खबरें तफसील से। झारखंड हुकूमत ने रियासत में तलबा के 24 दिन तक जारी रहने वाले एहतजाज के बाद JSSC CGL इम्तिहान को मनसूख कर दिया है। हुकूमत ने प्राइवेट एजेंसी TDPL के जरिए मुनाकिद कराए गए दीगर तमाम भर्ती इम्तिहान भी रद्द कर दिए हैं। इस ऐलान के बाद रांची में एहतजाज के मकाम पर तलबा ने जश्न मनाया। ताहम CBI जांच का मुतालबा अभी पूरा नहीं किया गया है। पेश है एक रिपोर्ट।
1: झारखंड हुकूमत ने JSSC CGL इम्तिहान और TDPL एजेंसी के जरिए मुनाकिद किए गए तमाम मुसाबकती इम्तिहान मनसूख करने का फैसला किया है। इसके अलावा हुकूमत ने 2014 से अब तक मुनाकिद किए गए JPSC और JSSC के भर्ती इम्तिहान की तहकीकात का भी ऐलान किया है। यह फैसला वज़ीर आला हेमंत सोरेन की सदारत में मुनाकिदा काबीना की खसूसी मीटिंग में लिया गया। एहतजाज करने वाले तलबा ने जयपाल सिंह मुंडा स्टेडियम में इस फैसले का खैर मकदम किया और मिठाइयां तकसीम करके और एक दूसरे को गुलाल लगाकर जश्न मनाया। हुकूमत ने 2014 के बाद से JPSC और JSSC के जरिए किए गए भर्ती के अमल की जांच करने और इम्तिहान के निज़ाम में इस्लाहात की सिफारिशात पेश करने के लिए IAS ऑफिसर अमिताभ कौशल की सरबराही में एक कमेटी तश्कील देने का भी फैसला किया है। इस दौरान रियासती वजीर दीपिका पांडे सिंह, वजीर सेहत इरफान अंसारी और रुकन असेंबली जयराम कुमार ने सदर अस्पताल का दौरा किया और देवेंद्र नाथ महतो समेत एहतजाज करने वाले दीगर तलबा की भूख हड़ताल जूस पिलाकर खत्म कराई। देवेंद्र नाथ महतो ने हुकूमत का शुक्रिया अदा करते हुए कहा कि इस फैसले से उनके अहम मुतालबात पूरे हो गए हैं। JPSC JSSC न्याय मंच ने भी ऐलान किया है कि वो फिलहाल अपना एहतजाज मुअत्तल कर रहा है। तलबा रहनुमा रविंद्र पासवान ने हुकूमत के इस फैसले का खैर मकदम करते हुए उसका शुक्रिया अदा किया। ताहम उन्होंने कहा कि रिफॉर्म मंच मुबैना बेजाब्तियों की CBI जांच का हुक्म जारी होने तक अपना एहतजाज जारी रखेगा। हुकूमत के फैसले के बाद उन उम्मीदवारों में भी एहतजाज शुरू हो गया जिन्हें पहले ही JSSC CGL इम्तिहान के जरिए मुलाजमत के लिए मुंतखब किया जा चुका है। रांची से महविश रहमान की रिपोर्ट के साथ खबरनामे के लिए मैं असदुल्ला।
0: अमरीकी सदर डोनाल्ड ट्रंप ने भारत के वोटर शनाख्ती कार्ड निज़ाम की तारीफ की है और इसे सख्त अमरीकी इंतखाबी जाब्तों के लिए मिसाल करार दिया है। जनाब ट्रंप ने भारत के इंतखाबी तरीक़ेकार को इंतखाबी जांच पड़ताल के लिए मिसाली नमूना करार दिया और अमरीका में वोटर शनाख्त से मुतालिक ज़रूरतों में सख्ती बरतने की वकालत की। पेश है एक रिपोर्ट।
2: सोशल मीडिया पोस्ट पर जनाब ट्रंप ने भारत के आला इंतखाबी कमिश्नर ज्ञानेश कुमार के साथ अपनी हालिया बातचीत का हवाला दिया। उन्होंने कहा कि जनाब कुमार ने सवाल पूछा था कि अमेरिका में मजाज तस्वीरी शनाख्ती दस्तावेज के बगैर इंतखाबात किस तरह मुनाकिद होते हैं। जनाब ट्रंप ने इस तबसे के जरिए अपने उस मुतालबे को दोहराया कि अमरीकी कांग्रेस को सेफ गार्ड अमरीकन वोटर एलिजिबिलिटी सेव अमरीका एक्ट को मंजूर करना चाहिए। इस मुजवदा कानून के जरिए वफाकी इंतखाबात में वोटिंग के लिए सख्त ज़रूरतें मुतारफ कराने की तजवीज़ है। इसके तहत राय दहिंदगान को वफाकी इंतखाबात के लिए रजिस्टर करते वक्त अमरीकी शहरियत का दस्तावेजी सबूत और हुकूमत की जानिब से जारी करदा तस्वीरी शनाख्ती कार्ड फ्राहम करना होगा। वाइट हाउस ने इस कानून को अमरीकी इंतखाबात में सिर्फ अमरीकी शहरियों की जानिब से राय दहिंदगी को यकीनी बनाने वाला कदम करार दिया। अमरीकी इंतजामिया ने कहा कि भारत और ब्राज़ील ने वोटर شناختی کارڈ کو بایومیٹرک ڈیٹا بیس سے منسلک کر دیا ہے، جبکہ امریکہ شہریت کے لیے بڑے پیمانے پر خود سے تصدیق پر انحصار کرتا ہے۔ جناب ٹرمپ نے بھارت کے عام انتخابات کے وسیع دائرے کا ذکر کرتے ہوئے کہا کہ بھارت کے حالیہ عام انتخابات میں تقریباً 462 ملین افراد نے اپنے حق کے رائے دہی کا استعمال کیا۔ دلی سے کمودی پاری کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار۔
0: بھارت آج نئی دلی میں برکس ملکوں کے ماحولیات کے وزیروں کے 12ویں اجلاس کی میزبانی کرے گا۔ ماحولیات، جنگلات اور آب و ہوا کی تبدیلی کی وزارت نے کہا کہ یہ اجلاس اہم امور پر تفصیلی تبادلہ خیال، اتفاق رائے کو فروغ دینے اور ماحولیات سے متعلق باہمی تعاون کو مزید مضبوط بنانے کے لیے پلیٹ فارم فراہم کرے گا۔ تفصیل ہمارے نامہ نگار سے۔
2: برکس وزرائے ماحولیات کے اجلاس کی صدارت ماحولیات، جنگلات اور آب و ہوا کی تبدیلی کے مرکزی وزیر بھوپیندر یادو کریں گے۔ یہ اجلاس بھارت کی 2026 برکس صدارت کے وسیع تر موضوع استحکام، اختراع، تعاون اور پائیداری کی تشکیل کے تحت منعقد کیا جا رہا ہے۔ بھارت نے برکس ماحولیات ورکنگ گروپ کے تحت خصوصی توجہ کے لیے 4 ترجیحی شعبوں کی نشاندہی کی ہے۔ ان میں پائیدار طرز زندگی کو فروغ دینا، شجرکاری، جنگلات میں آگ پر قابو پانے کا انتظام اور قدرتی آفات سے نمٹنے کی صلاحیت، سرکولر اکنامی اور آب و ہوا کی تبدیلی کے اثرات سے مطابقت پیدا کرنا شامل ہیں۔ برکس ماحولیات ورکنگ گروپ کا قیام 2015 میں ماسکو میں منعقد ہونے والے برکس وزرائے ماحولیات کے پہلے اجلاس کے دوران عمل میں آیا تھا۔ اس کا مقصد برکس ملکوں کے لیے ماحولیاتی ترجیحات سے متعلق اہم امور پر توجہ دینے، تجربات کا تبادلہ کرنے، بہترین طریقہ کار شیئر کرنے اور رکن ممالک کے درمیان اجتماعی اقدامات کو مضبوط بنانے کے لیے ایک پلیٹ فارم فراہم کرنا تھا۔ نئی دلی سے نیتیکا گپتا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار۔
0: بھارتی فوج کے سربراہ جنرل دھیرج سیٹھ کو کل کاٹمانڈو کے شیتل نواس میں منعقد ایک تقریب کے دوران نیپال کے صدر رام چندر پوڈیل نے نیپالی فوج کے اعزازی جنرل کا عہدہ عطا کیا۔ اس موقع پر نیپال کے نائب صدر رام سہائے پرساد یادو، وزیر خارجہ شیشیر کھنال، نیپال میں بھارت کے سفیر نوین شریواستو اور نیپالی فوج اور حکومت کے اعلی عہدیدار موجود تھے۔ جنرل سیٹھ نیپال کے اپنے ہم منصب جنرل اشوک راج سگڈیل کی دعوت پر اتوار کو سرکاری دورے پر نیپال پہنچے۔ اعزازی جنرل کا عہدہ دینے کی یہ روایت سال 1950 سے جاری ہے، جس کے تحت نیپال اور بھارت ایک دوسرے کی فوج کے سربراہان کو اعزازی جنرل کا عہدہ عطا کرتے ہیں۔ جنرل سیٹھ نے نیپالی فوج کے صدر دفتر میں جنرل سگڈیل سے بھی ملاقات کی۔ دونوں فوجی سربراہوں نے باہمی دلچسپی کے امور اور دونوں ممالک کے درمیان فوجی تعلقات کو مزید مضبوط بنانے کے طور طریقوں پر تبادلہ خیال کیا۔ جنرل سیٹھ نے بھارتی سفارت خانے میں سفیر نوین سریواستو سے بھی ملاقات کی، جس میں نئی دلی اور کاٹمانڈو کے درمیان جامع تعلقات کو مزید مستحکم کرنے کے طور طریقوں پر گفتگو ہوئی۔ کیرلم میں ویزنجم سی پورٹ سے راس درآمدات اور برآمدات آج سے شروع ہو جائیں گی۔ کیرلم کے وزیر اعلی وی ڈی ستیسن صبح 11:45 ان خدمات کا افتتاح کریں گے۔ بندرگاہوں، جہاز رانی اور آبی گزرگاہوں کے مرکزی وزیر سربانند سونووال تقریب کے مہمان خصوصی ہوں گے۔ تفصیل ہمارے نامہ نگار سے۔
1: کیرلم میں ویزنجم سی پورٹ سے راس درآمدات اور برآمدات آج سے شروع ہو رہی ہیں، جو کہ بندرگاہ کے کام کاج کے نئے مرحلے کا آغاز ہوگا۔ اب تک ویزنجم بنیادی طور پر بین الاقوامی کارگو ہب کے طور پر کام کرتا رہا، جہاں بڑے جہازوں، جنہیں مدر شپس کہا جاتا ہے، پر آنے والے کنٹینر کو آگے کے سفر کے لیے چھوٹے جہازوں پر منتقل کیا جاتا تھا۔ کسٹمز کے اعلیٰ کمشنر نے 17 جولائی کو درآمدات اور برآمدات کی اجازت دی۔ شروعات میں ویزنجم بندرگاہ پر درآمدات اور برآمدات دونوں کے لیے صرف فل کنٹینر لوڈ اور ایف سی ایل کارگو ہی استعمال ہوں گے۔ اس بندرگاہ کو گزشتہ سال 2 مئی کو ملک کے نام وقف کیا گیا تھا۔ تیرونندپورم سے اسمتی ایم پلورتھی کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسد اللہ۔
0: سپریم کورٹ نے سکم میں ووٹر فہرستوں کی خصوصی جامع نظر ثانی ایس آئی آر کے لیے سال 2002 کو بنیاد بنانے سے متعلق انتخابی کمیشن کے فیصلے میں مداخلت کرنے سے انکار کر دیا ہے۔ چیف جسٹس سوریہ کانت اور جسٹس جوائے مالیا باغچی اور جسٹس وی موہنہ پر مشتمل بینچ نے کل ایک غیر سرکاری تنظیم کی جانب سے دائر کی گئی مفاد عامہ کی عرضی کو خارج کر دیا۔ اس عرضی میں چناؤ کمیشن کو یہ ہدایت دینے کی درخواست کی گئی تھی کہ سکم میں جاری ایس آئی آر کے لیے سال 2002 کے بجائے سال 1993 کو بنیاد بنایا جائے۔ عدالت عالیہ نے کہا کہ چناؤ کمیشن نے مختلف ریاستوں میں جاری ایس آئی آر کے لیے یکساں طور پر 2002 کو بنیادی سال مقرر کیا ہے، کیونکہ آخری مرتبہ ایسی نظر ثانی اسی سال کی گئی تھی۔ تاہم بینچ نے کہا کہ درخواست گزار مناسب رعایت کے لیے انتخابی کمیشن سے رجوع کر سکتا ہے۔ تعلیم کے وزیر پرہلاد جوشی نے کل نئی دلی میں اعلیٰ تعلیم کے محکمے کے سیکرٹری، امتحانات منعقد کرانے والی قومی ایجنسی این ٹی اے اور دیگر اعلیٰ عہدیداروں کے ساتھ ایک میٹنگ کی۔ وزیر موصوف نے امتحانات سے متعلق ضابطوں پر سختی سے عمل کرنے کی ہدایت دی۔ انہوں نے رازدارانہ عملی سرگرمیوں، الگ تھلگ کمروں، ایئر گیپڈ سسٹمز یعنی باہری نیٹ ورک سے منقطع نظام، ڈیوائس جمع کروانے جیسے ضابطوں پر جنگی پیمانے پر عمل کیے جانے کی تلقین کی۔ این ٹی اے سے کہا گیا کہ وہ سبھی امتحانات کے عمل کی تفصیلی جانچ کرے اور اسے درست کرنے کے لیے کیے گئے متعلقہ اقدامات کے بارے میں رپورٹ داخل کرے۔ بھارتی محکمہ موسمیات نے آج جھارکھنڈ میں شدید بارش سے متعلق ریڈ الرٹ جاری کیا ہے۔ موسمیات سے متعلق ایجنسی نے بہار، چھتیس گڑھ، مشرقی مدھیہ پردیش، ہماچل پردیش، اوڈیشہ اور مغربی بنگال میں شدید سے انتہائی شدید بارش کی پیشگوئی کی ہے۔ محکمہ موسمیات کے مطابق جموں کشمیر، لداخ، اتراکھنڈ

0: سيدي وسادتي، تمتعنا كثيرا باستماع الأغنية الهندية من فيلم فول أور كاتي بصوت كومار شانو وألكا ياغنيك. الآن نتقدم إلى أغنية أخرى من فيلم ديلوالي، وهذه الأغنية كذلك مشهورة جدا في أنحاء الهند وخارجها كذلك. وهذه الأغنية من فيلم ديلوالي بالممثل أجاي ديفغان وكذلك رابينا تندن. فنستمع هذه الأغنية ونتمتع بأنفسنا باستماع هذه الأغنية.
1: मेरी पार्टी में रंग कैसे जमेगा जब तक तुम शेर नहीं सुनाओगे।
2: हाँ, कमान अरुण,
3: कमान कमान कमान यार,
2: कमान यार।
4: क्या करूँ यार, आज कोई शेर ही नहीं बन रहा।
2: अरे ये क्या हुआ, ये तो शम्मा ही बुझ गई।
5: अरे अब तो इसे खुदा ही रोशन कर सकता है भाई।
2: अरे चेक करो यार, फिर तो नहीं गया
1: क्या मालूम।
2: अरे भाई किसी के पास माचिस वाचिस है कि नहीं।
4: हाँ हाँ मेरे पास है।